0: Coming up next is Bol Ke Lab Azad Hai Tere with Azad.
1: Continue listening to Inspire FM. Inspire FM.
2: Assalamu alaikum, this is your brother Sheikh Bilal Asad. I'm with Inspire FM 105.1. And my message to the young people is to continue to develop yourselves, increase your knowledge, and to keep being innovative and creative. And you can't do it without sticking with one another and delegating and using each other's skills and roles. And very importantly, to understand the people around you and to talk to them with insight and with level-headedness, and continue to keep going and growing and leave legacies behind. Young people are my favorite. May Allah bless you.
3: Need a ride? Village Taxis have you covered. Going to the airport, station, work, hospital or school? Call Village Taxis on Luton 24 24 24 for a quick, reliable service. New drivers wanted. Get registered today and join the Village Taxis team. Serving Luton, Central Beds, TfL, Wolverhampton, Hertfordshire and beyond. Taxi rental also available. Download our easy-to-use Village Taxis app or call 01582 24 24 24 to book your ride today. Village Taxis, your local taxi company.
4: When your future depends on the right legal team, choose M&K Solicitors, trusted by families across the UK. With over 20 years experience, they're one of Luton's most respected law firms, known for strong results and outstanding client care. From immigration and family law to property, personal injury and clinical negligence, their expert team is here to help. M&K Solicitors offer free consultation by appointment or visit the Friday free advice surgery from 2:30 to 5 p.m. Call 01582 732 503.
5: Salaam. Every day, Allah invites us to stand before Him. 5 moments to leave the world behind, to find peace, to seek forgiveness, to pour out our heart to the one who knows it better than we do. But how well do we truly know the prayer that defines our faith? Join Brother Sabir and Mufti Salman and Rehan on Inspire FM's brand new Salah series as they explain the beauty, wisdom and practice of Salah through ways we've never imagined. Listen live every Friday, 5 till 6 p.m. or catch up anytime on the Inspire FM app, inspirefm.org or YouTube and Facebook. The Salah series on Inspire 105.1 FM.
6: Are you looking for a prompt let and comprehensive property management by property professionals? If so, relax and let a safe, registered agent take care of all your property matters. Marigold Residentials believe in 100% customer satisfaction and aim to provide quality service at very competitive prices. Why not also let us take care of your property sale? We're now a proud member of the National Association of Estate Agents. We also advertise in local papers free of charge. Visit us at 251 Dunstable Road or call us on 617-617. Terms and conditions apply.
7: You could have the best product in the world, one that everybody wants or needs.
8: You could offer a quality service that really is second to none.
9: Or you could have offers that are simply unbeatable.
7: But it's all pointless if your potential customers don't know who you are.
10: That's those same potential customers who are also listening to Inspire FM right now.
7: Has it clicked yet?
10: To find out about an effective, ear-catching and low-cost advertising campaign, just click on inspirefm.org, then more, and advertise.
11: From the studios of Inspire FM, the time is now midday.
0: बचपन से सुनते आए हैं ये नहीं कहना वो नहीं करना सवाल नहीं पूछना और फिर इसी रवैये से हमारे ज़हनी और माशरती मसाइल उलझते चले गए हमारे मसाइल हमारे हालात से नहीं हमारे ख्यालात से पैदा होते हैं और ख्यालात दुरुस्त किए जा सकते हैं मैं हूँ आज़ाद और अगर आप भी चाहते हैं कि हम सब आज़ाद हो सकें अपने ही पैदा किए हुए मसाइल से तो बात कीजिए क्योंकि अब बोल के लब आज़ाद हैं तेरे ओनली ऑन इंस्पायर FM.
12: Hello and welcome, ladies and gentlemen. Hello and welcome, Dallas, Fort Worth, and the whole world listening to Radio Azad, Voice of the People. Tamam sunne walon ki khidmat mein assalamu alaikum. A very, very warm welcome to the show. Sun rahe hain ji aap bol ke lab azad hain tere.
0: जितना मेरी आंखों से आंसू निकले हैं, जितना मैं अकेले में जाके यू नो तकलीफ में रहा हूँ, परेशान रहा हूँ, जब आपके माँ बाप से लेके जिन्होंने आपको पैदा किया, इससे लेके आपके बेस्ट फ्रेंड्स, आपकी ज़िंदगी, आपके दोस्त, आपके इर्द गिर्द के सारे लोग हमेशा ये कहते रहे वी बिलीव इन यू, बट उनकी आंखों में वो बिलीव नहीं था, उनके एक्शंस में वो बिलीव नहीं था, ये सारे लोग मिलजुल कर आखिर में एक ही कोशिश करते हैं कि आप किसी तरह उनकी तरह हो जाएं और अपना रास्ता छोड़ दें, तो आप अंदर से कभी कभी ये सब हो जाता है, लेकिन आपको पता है आप क्या करने जा रहे हैं, और जो जो एक्शंस मैंने उनके लिए लिए, जो सेकेंड जनरेशन के लिए लिए, जो अभी कर रहा हूँ, ये सब एक एक करके फिर एक दिन आएंगे और आपके एहसानमंद भी होंगे, शुक्रगुजार भी होंगे, बट वी डिडंट डू इट फॉर दैट. We did it because this was the right thing to do, because it was the right kind of love that you needed to know and show, and it was the right kind of attitude that you need to have, adopt, adapt, and then deliver. तो ये सारी वो चीज़ें, इससे वापस कुछ नहीं चाहिए था, वापस देने की इंसान बेचारे की औकात ही नहीं है. वो आज आपके लिए बहुत अच्छा है, कल लड़ पड़ेगा, नाराज़ हो जाएगा, दुखी हो जाएगा, वो अजीब अजीब बातें करेगा, वो भूल जाएगा आपने उसके लिए क्या किया, क्योंकि इंसान भुलक्कड़ है, भूल जाने वाली चीज़ है, नाशुकरा है और बेसब्रा है. लेकिन ये जिस यूनिवर्स का हम हिस्सा हैं, जिसके हमारे अंदर डिवाइन स्पार्क है, वो कुछ नहीं भूलता, उसका रिकॉर्ड स्ट्रेट है, सामने है, रिजल्ट हिस्ट्री का सामने है, वो ज़र्रे के बराबर ना कोई चीज़ भूलता है, ना उसको चूक होती है, ना कोई ऊंघ आती है, ना कोई नींद आती है, ये सब कहीं ना कहीं रजिस्टर हो रहा है. इस सब का जो कुछ आपने किया है, उस सब का बदला, बल्कि उससे बहुत ज़्यादा का वो देगा जिसकी औकात है ये सब करने की, हमारे इंसानों के लोगों की नहीं है. इनके लिए आप अच्छा सोच सकते हैं, अच्छा बोल सकते हैं, अच्छा कर सकते हैं. जब आप रब कहता है कोई ऐसा है जो मुझसे कारोबार करे, क्यों उसने कहा कि मुझसे करे, क्योंकि फिर मैं उसको जो रिटर्न करूँगा, मैं अपनी मैग्नानिमिटी में उसका रिटर्न करूँगा. आम इंसानों से हम दुखी हो जाते हैं, इतना काम किया, इतनी ज़िंदगी दी, इतना उसके साथ साथ किया, फिर उसने ये किया, फ़लाँ ने इतना नहीं सोचा, इतना नहीं किया, उन्होंने हमारे लिए इतना स्टैंड नहीं लिया. ये बहुत छोटे मसाइल हैं, ये नहीं लोग पूरे कर सकते, ये बहुत बड़ा काम है और इसके बहुत बड़े रिटर्न्स हैं. तो छोटे छोटे यू नो 1% 2% के दिमाग इस्तेमाल करने वाली मखलूक और इस तरह जीने वाली, ये इसके रिटर्न्स नहीं दे सकती. कोशिश. और दूसरी बात जो आप अक्सर कहते हैं और दुखी हो जाते हैं, रब नहीं आपको जीत, उसने नहीं कहा कि तुम जीत जाओ, उसने नहीं कहा कि तुम हार जाओगे तो ये हो जाएगा, उसने कहा मैं सिर्फ इतना कुछ चल रहा है, ब्रेन वेव चल रही है, ब्रेन में केमिकल्स चल रहे हैं, सोसाइटी का प्रेशर है, माँ बाप का प्रेशर है, सोसाइटी के सेट स्टैंडर्ड्स हैं, जो ऑपरेटिंग प्रोसीजर्स हैं उनके, उसके बीच में एक आदमी सोच रहा है, सही रास्ता ढूंढ रहा है, अपने आप को पाने की कोशिश कर रहा है, इसके बीच में अजीम तरीन काम आप पहले से कर रहे हैं, तो टेंशन क्या है, और वो है कोशिश करना. कोशिश के सारे पैसे हैं, कोशिश की सारी वैल्यू है, कोशिश के ऊपर ही, और कोशिश से पहले नीयत है आपकी, नीयत और फिर कोशिश, यही इंसान की महराज है, यही उसकी जैनत है, यही उसके टेस्ट का परफेक्ट होना है, और यही उसकी डिलीवरेंस है. तो टेंशन कहाँ है, अब आपको समझ आ रही है कि एक्चुअल में कोई नहीं है, तो व्हाई टू बीट अप आवरसेल्व्स. गॉट इट?
13: गॉट इट सर.
0: नो प्रॉब्लम. नाइस ऑफ यू ब्रदर, थैंक यू वेरी मच. साथ भी रहिएगा और इंशाल्लाह चीज़ें को कुछ नहीं, मैं खुद आपके साथ, ये देखें अभी नाक साफ किया, मैं अजीब एक्टर हूँ जो कि मैंने देखा है शोज़ में, मैं जब फिल्म में एक्टिंग करता हूँ, मैं जब मेरे आंखों में आंसू आते हैं इमोशनल सीन पे, नाक बहना शुरू हो जाती है. अगला जो प्ले आने वाला है उसमें मैं किसी को सुना रहा हूँ कि भाई ये प्ले है, तो अब जब इमोशनल सीन आता है तो आंखों से आंसू खुद ही बहने लग जाते हैं. तो एक पाकिस्तान के बहुत बड़े एक्टर हैं, उन्होंने मुझे कहा भाई मुझे लोग शहनशाह जज्बात कहते हैं, मैं रोने में कम अज़ कम 1-2 मिनट लगाता हूँ, तू रिहर्सल्स में भी आंखों के ऊपर तूने आंसू रखे होते हैं, कैसे करता है ये? तो मैंने कहा सर देयर इज नो लॉजिकल आंसर टू दैट एक्सेप्ट आई एम अ पठान, वी वर ट्रेन्ड नॉट टू शो आर इमोशंस एंड स्पेशली टीयर्स. और उसके बाद हम फौजी बने, उन्होंने कहा कि जी मर्द को दर्द नहीं होता, हालांकि बहुत दर्द होता है मर्द को, बहुत ज़्यादा, सोच भी नहीं सकते कि आप मर्द को कितना दर्द होता है, ठीक. लेकिन तो वो 30-32 साल तक जालिमों ने हमें रोने नहीं दिया, तो बाद में हमें पता चला हम सारे का सारा एक्टिंग में निकाल देंगे, कभी छोटा भाई बन के, कभी बड़ा भाई बन के, कभी बाप बन के, कभी इमोशन किसी दूसरे की आंखों में रिफ्लेक्ट जब हमसे टकराएंगे तो खुद बहुत सब कुछ हो जाएगा. यू डोंट हैव टू डू मच, एफर्टलेस ईज से एक्टिंग भी हो जाएगी, राइटिंग भी हो जाएगी. और जब मैं थकने लगता हूँ ना, मैं सब कुछ छोड़ के पीछे होके बैठ जाता हूँ कि जोर नहीं लगाना, जोर लग रहा है और लोगों के साथ जोर लग रहा है तो सिस्टम दोबारा बनाएंगे, काम दोबारा करेंगे, कोशिश दोबारा करेंगे, जोर नहीं लगाना. हर चीज़ आपके आंखों के सामने हो, सब स्लो जाएगी। एक्टिंग में उन्होंने हमें एक चीज सिखाई थी, गो स्लो, आप ब्रेन को स्लो कर लो। जैसे मार्वल की फिल्मों में स्लो करते हैं तो सुपरमैन को सब कुछ नजर आता है, अपनी तरह से वो गोली बड़ी तेज जा रही होती है और फ्लैश को भी नजर आता है, लेकिन वो बहुत स्लो जा रही होती है क्योंकि उसकी स्पीड उससे बहुत ज्यादा है। तो बिल्कुल इसी तरह हमारे जहन की स्पीड बहुत ज्यादा है। यू हैव टू लर्न टू स्लो इट डाउन। एंड हाउ एम आई एंड यू एंड अस आर गोइंग टू डू इट, वी आर गोइंग टू डू अ शो विच इज कॉल्ड ट्रेन योर ब्रेन। तो बहुत जल्द इंशाल्लाह ये होने वाला है। बहुत सारे इसके ऊपर सैर हासिल किस्म की इन्फॉर्मेशन भी और अपनी प्रैक्टिस भी मैं साथ साथ करके दिखा रहा हूँ, तो उसके बारे में हम बात करेंगे। नाइस ऑफ यू ब्रदर, थैंक यू वेरी मच, मेहरबान हमारे साथ, करते हैं उनसे बात। जी हेलो,
14: इनको वाले मैम।
0: हाँ जी, इनको वाले आगे।
14: ओके ठीक। अच्छा, सो एक माँ होने के नाते घर में रोबोटिक स्टाइल पे सारे काम होते हैं, जिसमें बहुत सी जिम्मेदारियां होती हैं, वो कंप्लीट करनी होती हैं, बचपन से हो रही हैं, काफी सालों का वो बॉडी में उसमें यूज्ड हो गया सब कुछ। अब ये होता है कि बच्चे जो हैं वो बड़े होते हैं, तो हमारा जो देसी माओं का रिवाज है कि हमने बच्चों को, हमें, हम उसे लव एंड केयर कहते हैं, लेकिन आजकल की दुनिया में उस लफ्ज को डिसेबलिंग कहते, वो डिसेबल हो रहे हैं बच्चों को, वो चीजें आ नहीं रही जो उन्हें जिंदगी चलाने के लिए जरूरी चाहिए। तो एक तरफ बच्चे हैं घर में तो उनके लिए किया जाता है, दूसरी तरफ माँ है उनके लिए भी उसी प्यार मोहब्बत से किया जाता है, काम सेम है। इन दोनों में से मैंने जो एक बेटी से सीखा और एक माँ से सीखा, मेरी बेटी ये चाहती है कि इतने सालों से मैं जो कुछ कर रही हूँ उनको मैंने कुछ करने दी, मेरा ये था कि आप स्कूल जाओ, अच्छे ग्रेड लाओ, दैट्स ऑल आई वांट, बाकी सब हो जाएगा, मुझे किसी ने टीच नहीं किया था, मैंने भी जिंदगी से ही सीखा है तो आपको भी आ जाएगा। तो अब उसका ये है कि वो इतनी मैच्योर है कि वो कहती है कि आपने जो कुछ किया है थैंक यू सो मच, लेकिन अब आप मेरे किसी काम को हाथ नहीं लगाओगे। और वो माँ जो इतने सालों से कर रही है उससे ये लग रहा है कि ये बेटी अब इससे दूर होना चाहती है, इससे प्यार नहीं करती, ब्ला ब्ला ब्ला, वो जो फालतू सोचे मेरे पास आ रही थी। तो मैंने उनको अपने ऊपर हावी होने दिया थोड़ी देर के लिए, लेकिन ये मेरी बेटी ने जब मुझे कहा कि मेरी चीजों को आप हाथ मत लगाओ, मैं खुद से करूंगी, ये एक बात है। अब मैं माँ के घर जाती हूँ तो मैं अपनी माँ से कुछ चीजें शेयर करती हूँ, और मेरी उम्मीद ये होती है कि ये मेरी पर्सनल लाइफ की चीजें हैं, जैसे कोई वीडियो है, कोई बात है, तो वो मेरी अम्मी अपने तक रखें। लेकिन शायद एक, जी शायद एक माँ होने के नाते उन्हें लोगों को ये बताना है कि वो फख्र महसूस कर रही है, मैं अपने आप को पॉजिटिव सोच में लेके जा रही हूँ, तो मैं कहती हूँ कि आप इसको शेयर ना करें। अब उन्होंने मुझे नहीं बताया कि उन्होंने शेयर किया है, लेकिन जिनको बताया है उन्होंने मुझे कॉल किया, उन्होंने कहा है कि ब्ला ब्ला ब्ला आई फाइंड आउट दिस फ्रॉम योर मामा, तो आई जस्ट वॉन्ट टू मेक श्योर ये ठीक है या नहीं। तो उस वक्त तो उनके साथ मैंने बातचीत कर ली, फिर मामा को आराम आराम से बात करते हुए मैंने समझाया कि देखिए कुछ चीजें मेरी ऐसी हैं जो मेरी पर्सनल हैं, जब मैं आपके साथ शेयर करती हूँ तो मैं चाहती हूँ कि एक माँ होने के नाते उसको आप अपने तक रखो। तो अब मेरी अम्मी की सोच एक अलग सोच है, उनको वो चीज, मेरी बेटी ने जब मुझे कहा है कि मेरी चीजों को हाथ मत लगाना, उन्होंने टेक्स्ट किया, मैंने तम अप कर दिया, बात खत्म, लेकिन मेरे दिमाग में सोचें चल रही थी। अब मामा को मैंने ये बताया तो उन्होंने आगे से, हम फेस टू फेस बात कर रहे हैं तो वो आगे से शील्ड अप है, तो मैं तो ऐसे कर ही नहीं सकती, आपने खुद बताया होगा, जो भी उनका तरीका होता है। तो अब इन दोनों सोचों में मुझे ये चेंज करना था कि मैंने अपनी एक बात अपनी माँ को बताई है, मेरी माँ ने उसे जिस तरीके से डील किया है कि उनकी सोच है कि कोई बात, कोई फर्क नहीं पड़ता, मैं बुढ़ी त्रीमो तो मार डो ना दस्या कर, मेरे साथ शेयर ही ना किया करो अगर ऐसी बात है, तो बजाय इसके कि जी नेक्स्ट टाइम ऐसे नहीं करूंगी, सॉरी हो गया। अब बेटी के लिए मैंने क्या सोचना है कि मेरी जो नेगेटिव थॉट्स हैं उनको मैंने चेंज किया, तो मैंने ये सोचा कि मैं अपनी माँ को एक चीज सिखाना बताना जा रही हूँ, लेकिन मेरी अम्मी की सोच के मुताबिक वो चीज उनको समझ नहीं आ रही, लेकिन जो चीज मेरी बेटी मुझे बताना चाह रही है मैं उसको क्यों नहीं सीख पा रही, मुझे ये सोचना चाहिए कि आया इस बात में उसकी मुझसे अलग होने की सोच है, या वो मुझे ये बता रही है कि अब मैं अपने काम खुद करना चाहती हूँ, थैंक यू सो मच जो आपने मेरे लिए लाइफ भर पूरी जिंदगी किया। तो उनको मैंने जी
0: सारी बात समझ गई, जो आपने बताई वो भी, जो आपने नहीं बताई वो भी, और सिर्फ मुझे ये बता दीजिए मांझी जो हैं उनकी क्या एज है?
14: 77।
0: आप देखें मेरे साथ रहे, 77 उनकी एज है, वो तकरीबन पुराने ज़माने में 17-18 साल की उम्र में शादियां हो जाया करती थीं, اس میں اس کے بعد آپ اپنی ایج کو بیچ میں ڈال لیں, اور اس کے بعد جو بھی ابھی آپ کی ایج ہے, اس کے بعد جو بچی ہے آپ کی, اس کی جو ایج ہے, یہ تین جنریشنز کی بات ہو رہی ہے. یہ کم از کم 150 سے 175 سال کی بات ہو رہی ہے, سب ایئرز اگر ملائے جائیں تو. تین ٹوٹلی ڈفرنٹ مائنڈ سیٹ, تین ٹوٹلی ڈفرنٹ ٹائم اینڈ اسپیس. آپ کا اپنی ماں اور آپ کی بچی کا آپ کے ساتھ, میں تھوڑا سا اس کو ایکسپلین کرتا ہوں. برین میں کیا ہوتا ہے, اسٹیٹس کو کیا ہوتا ہے, اور وہ فرسٹ جنریشن کے لیے کتنا امپورٹنٹ ہے سب کچھ, اور کیوں وہ ہر بات, ان کو پرائیویسی کا کوئی کانسیپٹ نہیں, وہ کسی عقل مند بندے کو نہیں جانتے تھے. اس کا ایک ریزن ہے, ان کو کبھی بھی کتاب جو ہے اس طرح پڑھائی نہیں کی جیسے پڑھانے کا حق تھا. بتا تو رہا ہوں 400 سال سے ہمارے بزرگوں کے ذہن پر کوئی کام نہیں ہوا ہوا, وہ چلتی آ رہی ہے جو بھی پرانی زمانے کی کنونشنل وزڈم پہ, جو ایک آدھ پرسنٹ بندے کا جو دماغ استعمال ہوتا تھا, وہ جو کہتا تھا اس کی اپنی انٹرپریٹیشن بنا کر, وہ جس کی جو بھی انٹرپریٹیشن تھی اس کو کر کے, تو ایک اور اپنی مرضی کا ایک بندہ بات شروع کر دیتا تھا. چائنیز وسپر کا جو کانسیپٹ ہے نا, وہ بڑی کمال چیز ہے. ایک بندہ ایک سے کوئی بات کرتا ہے, وہ دوسرے سے, وہ تیسرے سے. میں جب کسی کو کوئی کام کہتا ہوں, وہ جب کسی دوسرے سے بات کر کے میرے پاس جب وہ بات آتی ہے, تو تین بندوں کے بیچ میں بات بدل جاتی ہے. ٹھیک ہے, کیونکہ کیا ورڈز یوز کیے جاتے ہیں, اس بندے کا مائنڈ سیٹ, اس کا پروسیسر کیسے پروسیس کرتا ہے انفارمیشن کو, اس نے وہ بات کیسے لی, اس میں کیا ڈالا. اسی لیے میں لوگوں سے کہتا ہوں جو ورڈ میں نے یوز کیے ہیں صرف یہی کرنا ہے, اپنی اسپن نہ ڈالنا ہے اس کے اوپر. کیونکہ جب آپ اپنی اسپن ڈالنے کی اس کے اوپر کوشش کرتے ہیں, تو ان ورڈز کو جس مقصد کے لیے بولا گیا ہے, جس کے لیے وہ ورڈ اسپیسیفک تھے, جس بات کو اور جس فیوچر کو سامنے رکھ کے, اور اس کی ہسٹری کو 5-10 سال کی سامنے رکھ کے بولا گیا ہے, یہ ایسے ہی جائیں گے تو ایسے ہی اس کا امپیکٹ ہوگا. یہ کس سے آپ سیکھتے ہیں؟ رب سے سیکھتے ہیں. وہ کہتا ہے کہ میری بات میں اپنی بات نہ شامل کرو, اور ایک بھی میری بات اگر تمہیں سمجھ آتی ہے تو اس کو آگے پہنچاؤ ویسے ہی, اور اس سے تھوڑا بہت فائدہ نہیں حاصل کرنا جس کے لیے تم یہ باقی سارے کا سارا کانسیپٹ ہی برباد کر دیتے ہو, اس کی انٹرپریٹیشن میں سب خراب کر دیتے ہو. تو اس سے آدمی نے یہ سمجھنا ہے کہ یہ سب آرڈر پاس کرنے سے پہلے, کمیونیکیٹ کرنے سے پہلے, کوئی ریکویسٹ پاس آن کرنے سے پہلے, ان تمام چیزوں کو دیکھا جاتا ہے. ویک آدمی کو اسٹرانگ تھاٹ بھی دیں گے تو اس کو کمزور کر دے گا. اسی لیے میں لوگوں سے کہتا ہوں ہر بندے سے مشورہ نہ کیا کریں. جو آپ کی رہی صحیح ہمت ہوتی ہے وہ بھی بزدل آدمی جو ہے وہ کھا جاتا ہے, اور اس سے بات کر کے وہ جو اسپیکٹ آپ کو دکھائے گا وہ کبھی آپ وہ کام نہیں کر پائیں گے. زندگی میں بڑے بڑے کام جو میرے ارد گرد لوگوں نے کیے, جن کو میں نے خود وٹنس کیا ہے یا دیکھا ہے یا کیا ہے, وہ سب کے سب ایک کانسیپٹ کو لینے کے بعد, آئسولیشن اور اس کے بعد بلیف کو ڈالنے کے بعد, پلان کرنے کے بعد, اس کے بعد ایک انوائرمنٹ کے اندر, مائنڈ کے انوائرمنٹ میں بنانے کے بعد, ایک اسپیس کے اندر ہی آپریٹ کیے جا سکتے ہیں. ایک کنٹرولڈ انوائرمنٹ کے اندر لوگ شروع کرتے ہیں, پھر آہستہ آہستہ وہ مریکولس چیزیں لوگوں تک پہنچتی ہیں. جتنے لوگ آپ بیچ میں استعمال کریں گے, اسی لیے کور ٹیمز میں 1-2-3-4 لوگ ہوتے ہیں, وہ بھی ایک برین ویو کے لوگ ہوتے ہیں, ورنہ سب کا سب خراب ہو جاتا ہے. اب آتے ہیں آپ کے اسپیسیفک پرابلم کی طرف. اس اسپیسیفک پرابلم کی طرف جو ابھی آپ نے کہا ہے, اس میں تین جنریشنز انوالوڈ ہیں. ایک ماں ہے جو بیچ میں ہے, وہ اپنی ماں سے جب کوئی بات کرتی ہے تو وہ ماں اس کو پرائیویٹ نہیں رکھ پاتی, اور پھر آپ اس سے جب سمجھاتے ہیں ان کو کہ یہ پرائیویٹ بات ہے, اس کو باہر نہ نکالیے گا, تو ان کا پہلا, کیونکہ وہ جس جنریشن کی ہیں آج سے 100 سال پہلے, انہوں نے کبھی اپنی غلطی نہیں مانی. وہ مر گئے, ترس گئے, خوار ہو گئے, لیکن انہوں نے کبھی اپنی غلطی نہیں مانی, اور یہیں سے بربادی کا پہلا سبق وہاں سے شروع ہوتا ہے جب آپ اپنی غلطی نہیں مانتے. اور اس کی ریزن ہے, ہم بڑے ہیں, ہر داڑھی والا بزرگ نہیں ہوتا, ہر عمر میں بڑا آدمی عقل میں بڑا نہیں ہوتا. کئی لوگ جن کی عقل داڑھی نہیں نکلی وہ بہت عقل مند لوگ ہوتے ہیں. ٹھیک ہے, یہ میری لائن ہے, پچھلی والی غالب کی تھی. اچھا, تو کام کی بات جو بیچ میں کرنی تھی, جو بڑی امپورٹنٹ ہے, مس نہیں ہونی چاہیے. نا فن کرتے ہوئے میں بور ہو جاتا ہوں جب سیریس بات کرتے ہوئے, تو میں اپنا انٹرٹینمنٹ خود ہی دوسروں پہ میں نہیں بیٹھتا. تو آپ نے یہ سمجھنا ہے کہ وہ کبھی اپنی غلطی نہیں مانیں گے. کچھ بزرگ اور کچھ بڑے لوگ جو 50 سال سے اوپر ہیں, جب لوگ مجھے ان مسائل کے ساتھ لے کے آتے ہیں کہ ان کو میں نے بہت سمجھایا, ہم لوگ ہندکوں میں کہتے ہیں ایک خدا کی تھا میں نے, یعنی میں نے اس کو سب ٹروتھ سمجھایا, ریزن دی, لاجک دی, جو اس نے دیکھا ہے سچ, وہ سب بتانے دکھانے کی بھی کوشش کی, لیکن بندہ نہیں مان رہا. ठीक, तो मैं नहीं कहता हूँ वो ऐसे ही हैं, एक्सेप्ट देम द वे दे आर, दैट इज हाउ एग्जैक्टली हाउ दे आर गोइंग टू गो टू देयर ग्रेव. दे कैन नॉट चेंज, दे कैन नॉट चेंज, दिस इज नॉट देयर टाइम टू चेंज. अगर ये बदल जाते तो इनकी जिंदगी में अब ये छोटे मोटे मसाइल होते, ये इतने मिजरेबल होते, ये अपनी औलाद से नाराज होते या लड़ते इस वक्त जब उनको औलाद की ज़रूरत है, लेकिन वो एक थॉट प्रोसेस बन चुका है. हमारे जो बड़े हैं ना सीनियर्स, वो सिर्फ इस वक्त औलाद से उनको तकलीफ है क्योंकि उन्होंने जज्बाती वाबस्तगियाँ बहुत की हैं और उनका कुल कायनात और सरमाया उनकी औलाद थी जिसको उन्होंने एसेट नहीं बनाया अपने लिए और वो खुद एसेट नहीं बने. अब जो उनको उनसे ख्वाहिशात हैं वो औलाद पूरी नहीं कर पा रही क्योंकि आगे से उस औलाद की अपनी औलाद है जिसके बहुत सारे लंजे हैं, बहुत सारे मसाइल हैं. और वो और ये जो मिडिल वाली हमारी जनरेशन है, मिलेनियल्स वाली, और ये जो जनरेशन है, इस जनरेशन के साथ और बड़ा प्रॉब्लम है. जो सीनियर्स उन्होंने देखे थे उनकी तरह की, इनका टाइम एंड स्पेस बदल चुका है, ये अब उनकी ज़िंदगी नहीं है. आगे वो जो कन्फ्रंट कर रहे हैं अपनी औलाद की वजह से, जिस इन्वायरमेंट को, जिस टाइम एंड स्पेस को, इसमें भी वो फिट नहीं आ रहे, तो वो सैंडविच हो गए दो जनरेशन्स के बीच में. बट इसी सैंडविच के जो लोग हैं, जो हम लोग हैं, इन्हीं को समझना पड़ेगा कि जो हमसे सीनियर्स हैं वो नहीं बदल सकते, उनका ज़माना बदल गया. इसलिए हज़रत अली का वो कॉल कि अपनी अपनी औलाद को अपने ज़माने की तालीम मत दो, वो तुम्हारे ज़माने के लिए नहीं पैदा हुआ. 50 साल के एज डिफरेंस में ज़माना क़यामत की चाल चल जाता है और आपकी मर्ज़ी पर वो नहीं चल सकते, चीज़ों को अडेप्ट करना पड़ता है. इसीलिए कहा गया कि मोमिन अपने ज़माने से हम आहंग होगा, यानी ईमान वाला, अ बिलीवर इज़ गोइंग टू बी वन, वो जो वननेस है उसकी ज़माने के हिसाब से होगी. इस ज़माने के आर्ट्स, इस ज़माने की साइंस, इस ज़माने की टेक्नोलॉजी, इस ज़माने की वेपनरी उसके पास होगी, पुराने ज़माने में नहीं रहेगा वो. तो अपने आप को अपग्रेड करता रहेगा, अब रेस्ट रखेगा नए ज़माने की तमाम जो चैलेंजेस हैं और उसके साथ वो लड़ सकेगा. तो ये जो बीच की जनरेशन है, जो हमारी जनरेशन है, जिसका असल काम, जिसके बारे में मैं बात करता हूँ, कि ऊपर वाले का काम ख़त्म हो चुका है. उसमें से कई लोग जो बोलते हैं वो करते ही नहीं है, याददाश्त उनकी कमज़ोर हो चुकी है, वो बीमारियाँ और अपनी दवाइयाँ खाने से और बाकी चीज़ों से और पुराने ज़माने को सिर्फ याद करके. वो याद माजी अजाब है या रब, छीन ले मुझसे हाफिज़ा मेरा, ऐसे किसी ने नहीं कहा था, क्योंकि याद माजी में, माजी में उन्होंने कोई लॉरल्स अचीव ही नहीं किए. एक ही उन्होंने चीज़ की थी, सर्वाइव किया था, और दूसरा आपको बड़ा किया था ताकि आप इस वक्त में उनकी हेल्प करें, लेकिन वो आपकी कोई हेल्प नहीं करेंगे क्या आप उनकी हेल्प करें. जेरी मगवायर में था ना क्यूबा गुडिंग जूनियर, जो पागल कर दिया उसने टॉम क्रूज को, कहते तो हेल्प मी हेल्प यू, हेल्प मी हेल्प यू, और इतनी उसने इमोशनल स्पीच दी, आई थिंक इट वॉज इन द रेस्ट रूम या उसका जो जो रेस्टिंग रूम था वहाँ पे और वो उसकी तरफ चुप करके देखता रहा कि उसने इतने दिलो जान से कहा, और बिल्कुल मर रहा था वो क्योंकि उसका वो आखिरी क्लाइंट था. और क्यूबा गुडिंग जूनियर हंस हंस के उसका फिर मजाक उड़ा रहा था कि हेल्प मी हेल्प यू, यानी मुझे क्या चाहिए, तुम क्या कर रहे हो. हालांकि वो यही कह रहा था, तू मेरी हेल्प कर, मैं तेरी हेल्प ही करना चाहता हूँ, तू अकेला मेरे पास रह गया है, तू ही मेरा सब कुछ है, तू समझ बात को, और मेरे लिए मेक इट ईजी फॉर मी टू हेल्प यू. लेकिन वो अपनी मर्जी का एक बंदा था. आखिर में जब उसने वो किया जो ये चाहता था, तो उसकी ज़िंदगी हो गई मिरेकल, और इसका भी काम हो गया. लेकिन उससे पहले बहुत मुश्किल और तकलीफ दे काम था. जिस फिल्म से आपने सिर्फ यू कम्प्लीट मी की जज्बाती अदाकारी उठाई, उससे हमने ये उठाई थी बात, ठीक है जी. तो उसने जो करने वाले हैं, हर आदमी अपनी सोच समझ के मुताबिक चीज़ उठाता है. इन्जॉय करना, चीज़ को समझना और बात है, रोमांटिसाइज करना बड़ी अच्छी बात है, लेकिन सीखा क्या आपने, वो चीज़ आपकी ज़िंदगी का हिस्सा बन जाती है और वक्त पे आपको याद आती है जब आप ज़िंदगी में ऐसी कोई काम, ऐसी कोई बात करते हैं, तो दे कम फॉर योर रेस्क्यू. अब इस जनरेशन को समझना है कि ऊपर वाले तो काम ख़त्म हो गया, अब इस जनरेशन ने, ये जनरेशन जो हमारी है ये बड़ी इंपॉर्टेंट है. क्यों? कि ये पैसा कमा रहे हैं, दे आर सिटिंग एट द हेल्म ऑफ द अफेयर्स, नॉट द ओल्डर जनरेशन जो उनके हमारे पेरेंट्स की है. वो अभी रिटायर्ड हैं, उनको पता नहीं है, लेकिन वो बहुत पहले रिटायर हो गए थे क्योंकि उन्होंने नई कोई चीज़ की नहीं. जिस ज़माने में लोग ट्रैवल करते हैं 60-70 साल के ज़माने में, हमारे तस्बीह पकड़ के सारी ज़िंदगी, अब आखिरी उम्र में क्या खाक मुसलमान होंगे, तो जो भी उन्होंने कॉन्सेप्ट मौलवियों ने दिया, किताब तक कुरान खुद नहीं पढ़ेंगे, मौली साहब ने जो कहा है वो पकड़ लेंगे या किसी को यूट्यूब पे सुन लेंगे या एक आध क्लिप पढ़ लेंगे और उसके बाद कहेंगे वाह वाह वाह, सर धुंधने शुरू हो जाएंगे और अपनी तरफ से रिलीजियस हो जाएंगे, लेकिन बच्चे की ज़िंदगी अजाब कर देंगे, ठीक है जी, और औलाद की ज़िंदगी अजाब कर देंगे, और दिन और फतवे کفر کے فوراً لگانا شروع کر دیں گے. ان میں سے زیادہ تر, جنرلائز نہیں کر رہے, سب ایک جیسے نہیں ہوتے, 1% میں نے دیکھے ہیں جو کہ انسانی حالت میں بھی ہیں. ٹھیک, آپ درد بڑھ, آپ ان کی طرف سے بھی سوچیں, ہائپر ٹینشن بڑھ رہی ہے, ڈائبٹیز کنٹرول میں نہیں ہے, اٹھتے ہیں تو گھٹنوں میں درد ہوتا ہے, لیٹتے ہیں تو درد ہوتا ہے, ہر وقت لگتا ہے کہ ہماری کوئی ویلیو نہیں رہی, ہماری کوئی عزت نہیں ہے, ہمیں ایسے نہیں پوچھا گیا, ویسے نہیں کہا گیا, ان کی تو اپنی ایک زندگی ہے, چھوٹے بچے نے مجھے, بچے کے بچے نے مجھے یہ کہہ دیا, تو ایسی باتوں پہ میں نے سب ڈرامہ دیکھا ہے, روز دیکھتا ہوں, ارد گرد روز ہوتا ہے. ٹھیک ہے, ہم جتنے بڑے فنکار ہیں اور ہم جتنے بڑے عظیم انسان ہیں ہمیں بہت اچھی طرح پتہ ہے, اس کا مطلب یہ نہیں ہے کہ یو ڈونٹ رسپیکٹ دیم, یو ڈونٹ لو دیم, یو ڈونٹ کیئر فار دیم, آل آف دیٹ. اسی لیے رب جو آپ کو جانتا ہے اس نے کہا ماں باپ پر احسان کرو. کتاب کو غور سے پڑھیں, لفظ احسان ہے, احسان احسن سے ہے, جو بھی خوبصورت ترین طریقے سے چیز کی جا سکتی ہے کرو, کیونکہ ان کو اب تمہاری سمجھ نہیں آئے گی, نہ ان کو تمہارے چیلنجز سمجھ نہیں آئیں گے, لیکن جو بھی انہوں نے کیا اس کے حساب سے ان کے ساتھ بہت بہتر سلوک کرو. یہ نہیں کہا گیا کہ ان کی ہر بات مانو, ٹھیک, یہ بھی نہیں کہا, ان کو ہینڈل کرنے کا کہا گیا ہے اور اچھے سے اچھے طریقے سے ہینڈل کیا جاتا ہے, اور وہ آپ کو بھی پتہ ہے, ہمیں بھی پتہ ہے, اور پریکٹیکل رہنا ہے. رب آپ کو عذاب میں اور تکلیف میں, جسٹ بیکاز آپ کانشینشیس ہیں, جسٹ بیکاز آپ ہیلپ فل ہیں, جسٹ بیکاز آپ کے جذبات ہیں ان کے لیے, تو آپ دے کانٹ ٹیک یو فار اے رائڈ. آپ نے چیزوں کو ہینڈل کرنا ہے, سنبھالنا ہے, یہ آپ کی رسپانسبلٹی ہوتی ہے. ٹھیک ہے, پیار بھی کرنا ہے, جذبات میں قابو بھی رکھنا ہے, پریکٹیکل بھی ان کو رکھنا ہے, ہیلپ بھی کرنی ہے, جو کچھ آپ کر سکتے ہیں سب رکھنا ہے. اصل چیلنج آپ کی جو اگلی جنریشن ہے اس کو ہینڈل کرنے کا ایشو ہے. اس جنریشن کو آپ اپنی مرضی سے ہینڈل نہیں کر سکتے اگر آپ اڈیپٹیبل نہیں, اگر آپ خود سوشل میڈیا کی آپ کو کچھ سمجھ نہیں, اگر آپ ان کے چیلنجز آپ نہیں سمجھتے. میرے کئی دوستوں کے بچے دہریے ہو چکے ہیں, یعنی وہ خدا کو نہیں مانتے, پریکٹیکلی بھی نہیں مانتے, ایکشنز بھی نہیں مانتے, ریچولز میں بھی نہیں مانتے, لیکن آپ زبردستی ان کو دیسی بندوں سے ملوا کے بیٹی کی بھی شادی کرانا چاہتے ہیں, بیٹے کی بھی, اور جھوٹ موٹ کا ان کو شلوار قمیض پہناتے ہیں, زور زبردستی سے ان کو نمازوں کے لیے بھی لے جاتے ہیں عید کی یا جمعے کی, فائن, سب ٹھیک ہے, لیکن آپ کے پاس ان کے سوالوں کے جواب نہیں. یہ آپ کو شادی سے پہلے سوچنا چاہیے تھا کہ میں ایک ادھورا انسان ہوں, میں ایک اینٹیٹی پہ بلیو کرتا ہوں جس کا بلیف سسٹم میرا بنا ہی نہیں. کل میری بچی, میرا بیٹا مجھ سے سوال پوچھتا ہے رب کے بارے میں, میں اس کو کسی بندے کے پاس بھیج دیتی ہوں جو کہ یہیں کا ہوم گراؤنڈ اسکالر ہے, انگلش بڑی اچھی بولتا ہے, عربی بڑی اچھی بولتا ہے, لیکن ذہن کا بچہ ہے چھوٹا, جس کا لائف کے بارے میں کوئی ایکسپیرینس نہیں ہے, اس نے جذبات کا اسلام اور اس کے پاس کچھ ورد ہے, اور وہ جب تکلیف مصیبت پریشانی میں آتا ہے تو عمرہ کرنے چلا جاتا ہے یا جاتی ہیں, اور زیادہ سختی پہ آ جاتی ہیں, لیکن وہ مسئلے کو حل نہیں کرتی. دنیا کا مسئلہ دنیاوی طریقے سے علم سے حل ہوگا, برداشت سے, صبر سے, کمیونیکیشن سے حل ہوگا, ورنہ یہ عدالتوں میں جا کے اور لمبے کام ہوں گے, پھر فورینسک اکاؤنٹنگ ہوگی اور بہت ساری چیزیں ہوں گی. تو جب آپ چیزوں کو ڈیل نہیں کرتے, انسانوں کے ایموشنز کے ساتھ ڈیل کرنا, رسپانسبل ہونا, کمپیٹیبلٹی انسانوں میں ڈھونڈنا, ورنہ یہ ساری چیزیں ہیلو ہائے میں اور انگلش میں گھوم جائیں گی. ٹھیک ہے جی, گھوم کا ہے, گم نہیں, یہ گھومتے گھماتے رہتے ہیں, تو یہ سب کچھ ہو جائے گا. تو اسی لیے پہلے تو یہ کام کرنے سے پہلے بیسک چیزیں ہمارے پاس ہونی چاہیے جو 99% پیرنٹس نہیں کرتے. ٹھیک, ایک بات. دوسری بات, آپ ہم جیسے ہمارے والے کہتے تھے مولوی صاحب مسجد میں جا کے پڑھا دیں گے, وہ ایسی سوٹیاں مارتے تھے, ان کی جو لاٹھیں ہیں نا, ان کے جو نشان ہوتے تھے کمر پہ, بڑے لمبے عرصے تک جاتے تھے. اسی لیے ایک وقت کے بعد جب ہم نے ایک دفعہ قرآن ختم کر دیا, کیونکہ ہمیں ختم کرنا ہوتا ہے, پھر ہم چھپ چھپا کے ہاکی کھیلنے چلے جاتے تھے کہ اس کے زیادہ بینیفٹس ہیں, کم از کم فزیکل فٹنس تو ہو جائے گی, بابا جی کی مار سے جان چھٹے گی ہماری. موزے پہن کے آ جاتے تھے جرابیں سیدھی کر کے, موزے سمجھتے ہیں آپ لیدر کے ہوتے ہیں, اور اس کے بعد تاکہ وضو اس میں مسا کیا جا سکتا ہے اپنی آسانی کے لیے, اور عربوں سے ریلیٹ کرنے کے لیے یہ چیزیں کی جاتی ہیں. اور بعد میں فوت ہوئے, ناٹ ٹیکنگ اینی تھنگ فرام ہم, کہہ رہے تھے جی بڑے صابر ہیں, شاکر ہیں, کچھ نہیں ہے, بڑی مشکل سے گزارا کرتے ہیں, بینک میں سے اتنے پیسے نکلے کہ لڑائی شروع ہوگی گاؤں میں.
15: اور یہاں آج کے ہمارے اس پروگرام کا اختتام ہوتا ہے جی. دس از آزاد سائننگ آف. یو کین آلسو لسن ٹو آر ریڈیو اسٹیشن ایٹ www.radioazad.us. اس کے علاوہ اگر آپ پوئمز سننا چاہتے ہیں, نظمیں سننا چاہتے ہیں, تو آپ ساؤنڈ کلاؤڈ پہ جا سکتے ہیں, مکس کلاؤڈ پہ. اسپیشلی بتانا ضروری ہے ان تمام لوگوں کو جو شوز کی ریکارڈنگ یا اپنے فیوریٹ شوز کی ریکارڈنگ سننا چاہتے ہیں اپنے ٹائم کے اوپر, آپ لوگ مکس کلاؤڈ پہ جا کے ریڈیو آزاد کو سرچ کیجیے اور ہمارے شوز وہاں پہ آپ ان کی ریکارڈنگ سن سکتے ہیں. اور یہ تو آپ کو معلوم ہی ہے کہ جن لوگوں کے پاس آئی فون ایپ ہے, اینڈرائڈ ہے, بلیک بیری ہے, اسمارٹ فونز ہیں, وہ لوگ ہمارے آئی فون ایپ کے تھرو سن سکتے ہیں جو ہے ریڈیو آزاد. دعاؤں میں یاد رکھیے گا. زندگی رہی تو پھر ملیں گے, اور سب سے امپورٹنٹ بات, لوگوں کے لیے آسانیاں پیدا کیجیے گا, رب آپ کے لیے آسانی پیدا کرے گا. خدا حافظ.
16: This program will continue after the break. Continue listening to Inspire FM.
17: Inspire FM.
18: Inspire 105.1 FM.
19: Assalamu alaikum and welcome to Inspire FM Summer Tips. Let's have a productive summer break. Learning the meaning of prayer transforms a daily routine into a real conversation with God. Understanding your words brings instant focus and true peace. Don't just repeat the lines, know them and change your experience today. Thanks for tuning in and keep listening for more. Only on Inspire FM.
20: Why do Topps Pizza deliver the top pizzas in Luton? For a start, all the toppings are 100% halal, and Topps use fresh dough every day. Then there's the cheese, the highest quality available. And when it comes to food preparation, cleanliness is taken as part of our faith. So that just leaves the taste, choice, and great offers, including buy one, get one free on all medium, large, and extra large pizzas. Topps Pizzas, Wellington Street, LU1 5AA. Order online, toppspizza.com, or via Just Eat. Download our app or call 01582 725000.
21: Legrave Heating Supplies. With over 20 years of experience, we're the largest independent plumbers merchant in the area, specialising in all types of plumbing and heating, as well as combination boilers and mega flow cylinders. Whether you need a new bathroom or a complete new heating system, LHS is the place. Come along to our brand new bathroom showroom at Unit 1, 3 Chorland Lane, Luton, to see the latest range of quality bathrooms, or log on to legrave.net. We're an Interpart approved stockist for all genuine spares. Our new store in Bedford is now also fully opened. Legrave Heating Supplies. Call Luton 84 86 88.
22: Allahu Akbar, Allahu Akbar.
23: Assalamu alaikum. Calling all young brothers aged 16 and under. Have you ever dreamed of giving the azan on Inspire FM? Use these school holidays to learn the beautiful words of the azan and practice every day. When you feel confident and ready, we'd love to hear from you. Simply WhatsApp us on 0777 981 822, and we'll invite you to our studios to professionally record your azan. Your recording could then be played on Inspire FM, inspiring thousands of listeners across our community, inshallah. Start practicing today. We look forward to hearing your azan.
24: Did you know that over 361,000 children die every year due to lack of clean water? Clean water is not a luxury, but a basic human right. UKIM is working to end their suffering. By providing clean and safe water, make a difference. Provide clean and safe water with UKIM. For donations, call now or visit ukim.org.
15: بچپن سے سنتے آئے ہیں یہ نہیں کہنا وہ نہیں کرنا سوال نہیں پوچھنا, اور پھر اسی روش سے ہمارے ذہنی اور معاشرتی مسائل الجھتے چلے گئے. ہمارے مسائل ہمارے حالات سے نہیں, ہمارے خیالات سے پیدا ہوتے ہیں, اور خیالات درست کیے جا سکتے ہیں. میں ہوں آزاد, اور اگر آپ بھی چاہتے ہیں کہ ہم سب آزاد ہو سکیں اپنے ہی پیدا کیے ہوئے مسائل سے, تو بات کیجیے, کیونکہ اب بول کے لب آزاد ہیں تیرے. اونلی آن انسپائر ایف ایم.
25: From the studios of Inspire FM, the time is now 12:30.
15: بچپن سے سنتے آئے ہیں یہ نہیں کہنا وہ نہیں کرنا سوال نہیں پوچھنا, اور پھر اسی روش سے ہمارے ذہنی اور معاشرتی مسائل الجھتے چلے گئے. ہمارے مسائل ہمارے حالات سے نہیں, ہمارے خیالات سے پیدا ہوتے ہیں, اور خیالات درست کیے جا سکتے ہیں. میں ہوں آزاد, اور اگر آپ بھی چاہتے ہیں کہ ہم سب آزاد ہو سکیں اپنے ہی پیدا کیے ہوئے مسائل سے, تو بات کیجیے, کیونکہ اب بول کے لب آزاد ہیں تیرے. اونلی آن انسپائر ایف ایم.
26: ہلو
12: Hello and welcome, ladies and gentlemen. Hello and welcome, Dallas, Fort Worth, and the whole world listening to Radio Azad, Voice of the People. Tamam sunne walon ki khidmat mein assalamu alaikum. A very, very warm welcome to the show. Sun rahe hain ji aap bol ke lab azad hain tere. Aur usse mujhe apna wo scene.